0: سیکرٹری ابھیلاشا ابینو نے ایک بیان میں بتایا کہ ہر مضمون کے لحاظ سے تحریری امتحان، عملی امتحانات اور انٹرنل اسیسمنٹ سے متعلق تفصیلات انٹرمیڈیٹ بورڈ کی جانب سے فراہم کی گئی ہیں۔ یادادری، بھونگیر ضلع کے بھونگیر منڈل کے تازہ پور میں گاندھی جینتی کے موقع پر خصوصی گرام سبھا کا انعقاد کیا گیا۔ اس اجلاس میں وی بی جی آر اے ایم جی کے ڈائریکٹر پیو شنکر اور کلکٹر انوراگ جینتی نے شرکت کی۔ آخر میں سرخیاں ایک بار پھر۔ حیدرآباد کے لنگر ہاؤس کے قریب واقع باپو گھاٹ پر آج بابا قوم مہاتما گاندھی کی جینتی کے موقع پر گورنر شیو پرتاپ شکلا، وزیر اعلیٰ اے ریونت ریڈی اور دیگر قائدین نے پیش کیا خراج عقیدت۔ تلنگانہ کے نائب وزیر اعلیٰ بھٹی وکرم آرکا نے آج حیدرآباد میٹرو اور تلنگانہ آر ٹی سی کے مشترکہ کامن پاس کا اجرا کیا۔ اور اسی کے ساتھ خبریں ختم ہوئیں۔
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं विशाल शर्मा। प्रधानमंत्री नरेंद्र मोदी ने आज बहादुर भारतीय पायलट कैप्टन स्मिथ मच्छार से बात की। कैप्टन स्मिथ मच्छार ने दुबई से तेल अवीव जा रही फ्लाई दुबई की फ्लाइट में अपने सह पायलट के हमले को नाकाम करते हुए 180 लोगों की जान बचाई थी। प्रधानमंत्री ने उनकी बहादुरी की सराहना की और शीघ्र स्वस्थ होने की कामना की। प्रधानमंत्री ने श्री स्मिथ के जज्बे की सराहना करते हुए कहा कि देश गर्व से कह सकता है कि भारतीय वे नहीं हैं जो जान लेते हैं, बल्कि वे हैं जो दूसरों की जान बचाने के लिए अपनी जान जोखिम में डालने को तैयार रहते हैं।
2: आप स्वयं जीवन और मृत्यु की लड़ाई लड़ रहे, उस समय भी आपने अपने जीवन की परवाह नहीं की, सभी यात्रियों के जीवन की परवाह की। और सबसे बड़ी बात, 140 करोड़ देशवासियों का आपने मान बढ़ाया, और इसलिए मैं हृदय से गर्व अनुभव करता हूँ।
1: कृतज्ञ राष्ट्र आज राष्ट्रपिता महात्मा गांधी और पूर्व प्रधानमंत्री लाल बहादुर शास्त्री की जयंती पर उन्हें श्रद्धासुमन अर्पित कर रहा है। इस अवसर पर देश भर में विभिन्न कार्यक्रमों का आयोजन किया जा रहा है। राष्ट्रीय राजधानी दिल्ली में महात्मा गांधी की समाधि राजघाट पर सर्वधर्म प्रार्थना सभा का आयोजन किया गया।